एफएम 103.5 मेगाहर्जमा तपाईँहरूले सुन्दै हुनुहुन्छ नेपाली प्रसारण सेवा। अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। त आउनुहोस् प्रथममा सुनौँ बिरेन खातिका स्वरमा यो आधुनिक गीत, शब्द तथा सङ्गीत कलाकार स्वयंको हो।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो लोकगीत सरिता गुरुङ अनि साथीहरूको स्वरमा। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्।

0: आजमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तीसगढको राजधानी रायपुरमा आयोजित एक राज्य स्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ र केरलममा कांग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ यूडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। यस भ्रमणले भारतको नर्डिक देशहरूसँगको सम्बन्धलाई गति दिनेछ।
1: यात्रा के दौरान दोनों देशों ने वर्ष 2026 से 2030 तक के संयुक्त कार्य योजना अपनाई, जिसका उद्देश्य अगले 5 वर्षों में द्विपक्षीय आर्थिक आदान प्रदान को दोगुना करना है। इंडिया स्वीडन स्ट्रॉन्गर टुगेदर टुवर्ड्स 2047 थीम के तहत दोनों देशों ने 2027 में भारत में द्विपक्षीय व्यापार एवं निवेश शिखर सम्मेलन आयोजित करने पर सहमति जताई। स्वीडिश उद्योगपति और प्रमुख कंपनियों के प्रतिनिधियों के साथ बातचीत में प्रधानमंत्री ने मेक इन इंडिया और मेड विद स्वीडन पहल के तहत निवेश बढ़ाने का आह्वान किया, विशेषकर राष्ट्रीय हरित हाइड्रोजन मिशन और क्रिटिकल मिशन मिनरल मिशन जैसे क्षेत्रों में। दोनों देशों की साझेदारी अब सेमीकंडक्टर और मजबूत सप्लाई चेन जैसे उच्च विकास वाले क्षेत्रों पर विस्तारित होगी। तकनीकी और जलवायु परिवर्तन के क्षेत्र में भी यात्रा के दौरान कई महत्वपूर्ण समझौते हुए। प्रधानमंत्री ने पहलगाम आतंकी हमले के बाद भारत के प्रति समर्थन व्यक्त करने के लिए स्वीडन का विशेष आभार भी व्यक्त किया।
2: आतंकवाद पूरी मानवता के लिए गंभीर चुनौती है। पिछले वर्ष पहलगाम में हुए आतंकी हमले के बाद हमें स्वीडन से मिले समर्थन के लिए मैं प्रधानमंत्री क्रिस्टर्सन का आभार व्यक्त करता हूं। हम आतंकवाद और उसके समर्थकों के विरुद्ध लड़ाई जारी रखेंगे।
1: इस यात्रा में साझा बौद्धिक विरासत और व्यापक क्षेत्रीय सहयोग को भी नहीं पहचान दी। साक्षी सिंह, आकाशवाणी समाचार, गोथेनबर्ग, स्वीडन।
0: यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज निवेश, नवीनता र विनिर्माणको लागि विश्वको सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक हो। स्वीडनको दुई दिने भ्रमणको क्रममा उहाँले गोथेनबर्गमा युरोपियन उद्योग गोलमेज सम्मेलनमा सम्बोधनको क्रममा यस्तो बताउनुभयो। उहाँले देशमा सबै कम्पनीका लागि अवसर रहेको बताउँदै आगामी वर्षहरूमा भारतको प्रमुख परियोजनाहरूमा उनीहरूलाई समावेश गर्नको लागि संस्थागत सप्रणाली सहित विभिन्न कदमहरू चाल्न सकिने आश्वासन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले विगत 12 वर्षदेखि सुधार, प्रदर्शन र रूपान्तरणको मूल मन्त्रमा काम गरिरहेको छ। उहाँले भन्नुभयो, भारतको सुधार एक्सप्रेस पूर्ण गतिमा चलिरहेको छ। श्री मोदीले स्वीडेनी कम्पनीहरूलाई उत्पादन, हरित हाइड्रोजन मिशन, स्वच्छ ऊर्जा र अन्य क्षेत्रहरूमा आफ्नो उपस्थिति बढाउन आग्रह गर्नुभयो। टेलिकम र डिजिटल पूर्वाधार सहित 5 व्यापक क्षेत्रहरूमा सम्भावनाहरू सूचीबद्ध गर्दै प्रधानमन्त्रीले भन्नुभयो, यसले भारतलाई विश्वव्यापी अनुसन्धान र विकास केन्द्र बनाउन मद्दत गर्न सक्छ। प्रधानमन्त्रीले इलेक्ट्रोनिक्स, डिप टेक म्यानुफ्याक्चरिङ, एआई, हरित ऊर्जा, पूर्वाधार, गतिशीलता, सहरी रूपान्तरण, स्वास्थ्य सेवा र जीवन विज्ञान जस्ता अन्य क्षेत्रहरूमा पनि सहकार्यको माग गर्नुभयो। भ्रमणको क्रममा मोदीलाई स्वीडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्रान्ड क्रसबाट सम्मानित गरिएको थियो। यो पुरस्कार कुनै पनि राष्ट्र प्रमुखलाई दिइने सर्वोच्च सम्मान हो। प्रधानमन्त्री नरेन्द्र मोदीको 31 अन्तर्राष्ट्रिय सम्मान हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो स्वीडेन भ्रमणले धेरै महत्वपूर्ण परिणामहरू प्राप्त गरेको र यसले द्विपक्षीय सम्बन्धहरूलाई नयाँ गति दिने बताउनुभयो। उहाँले भन्नुभयो, द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरसम्म लाने संयुक्त नवीनता साझेदारी र भारत स्वीडेन टेक्नोलोजी र एआई करिडोरको दोस्रो चरण सुरु गर्नेदेखि आगामी 5 वर्षमा द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य तय गर्नेसम्म यी छलफलहरू अत्यन्त फलदायी थिए। उहाँले स्वीडेनका जनता, स्वीडेन सरकार र प्रधानमन्त्री उल्फ क्रिस्टर्सनलाई उनीहरूको स्नेह र मित्रताको लागि कृतज्ञता व्यक्त गर्नुभयो। गृहमन्त्री अमित शाहले आज रायपुरमा 112 नम्बरको आपतकालीन सेवाका लागि 4,000 नयाँ अत्याधुनिक सवारी साधनहरू तथा फोरेन्सिक मोबाइल भ्यानलाई हरियो झण्डा देखाउनुभयो। छत्तिसगढमा पहिले यो सुविधा 16 जिल्लामा उपलब्ध थियो, अहिले 33 जिल्लामा उपलब्ध छ।
3: आपातकालीन सेवा डायल 112 अभी तक छत्तीसगढ़ के सिर्फ 16 जिलों में उपलब्ध थी, लेकिन अब राज्य सरकार ने इस सेवा का विस्तार सभी 33 जिलों में कर दिया है। सुरक्षा मानकों और सहायता क्षमता को और मजबूत करने के लिए डायल 112 सेवा में आर्टिफिशियल इंटेलिजेंस आधारित स्थान पहचान तकनीक को जोड़ा गया है, जिससे संकट में फंसे व्यक्ति की वास्तविक भौगोलिक स्थिति का सटीक पता लगाया जा सके। महिला सुरक्षा को प्राथमिकता देते हुए इस व्यवस्था में पैनिक बटन और विशेष निगरानी सुविधाएं भी जोड़ी गई हैं। विकल्प शुक्ला, आकाशवाणी समाचार, रायपुर।
0: कार्यक्रममा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय, विधानसभाका अध्यक्ष डाक्टर रमन सिंह र उपमुख्यमन्त्री विजय शर्मा पनि उपस्थित थिए। कार्यक्रमपछि गृहमन्त्री बस्तर जानुभयो र जहाँ उहाँले नेतानार गाउँमा सीआरपीएफको शिविर परिसरमा स्थापित जनसुविधा केन्द्रको उद्घाटन गर्नुहुनेछ। यो सेन्टर विस्तारै दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले सरकारी तथा डिजिटल सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन्। श्री शाह आज अमर वाटिकामा शहीदहरूलाई श्रद्धाञ्जली दिन जगदलपुर जानुहुनेछ। उहाँले जगदलपुर स्थित बादल अकाडेमीमा शहीदका आफन्त, सुरक्षाकर्मी, नक्सल हिंसा पीड़ित र स्थानीय समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुहुनेछ। यस्तै साँझ उहाँ लोक सांस्कृतिक कार्यक्रम बस्तर के संगमा पनि सहभागी हुनुहुनेछ। यस्तै भोलि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठक जगदलपुरमा बस्नेछ। बैठकमा छत्तीसगढ़, मध्यप्रदेश, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीको सहभागिता रहनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा, अटल पेंशन योजना, मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। सोसियल मीडिया पोस्ट गर्दै श्री सिंहले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली देशहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो भ्रमणको मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी र समुद्री सहयोगलाई बढावा दिनु र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई बढावा दिनु हो। भियतनाम भ्रमणको क्रममा सिंहले भियतनामका राष्ट्रिय रक्षा मन्त्री जनरल फान वान जियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। श्री सिंहको भ्रमण भियतनामका पूर्व राष्ट्रपति हो ची मिन्हको 136 जन्म जयन्तीको अवसरमा हुन लागेको हो। दक्षिण कोरियामा रक्षा मन्त्रीले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु वाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै मन्त्रीहरूले दुई देशहरूबीच रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। दुवै नेताले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा पनि विचार आदान प्रदान गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजूद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइटको लन्च गर्दै श्री गोयलले भन्नुभयो अगाडि बढ्ने उत्साह कहिल्यै कम हुनु हुँदैन र सबैले अथक परिश्रम गरिरहनु पर्दछ। उहाँले भन्नुभयो विकसित भारत 2047 लक्ष्य हासिल गर्ने भारतको उद्योग, व्यापारिक समुदाय र जनताको भावना यति बलियो छ कि विश्वको कुनै पनि शक्तिले भारतलाई रोक्न सक्दैन। केन्द्रीय पतन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अन्तर्राष्ट्रिय महिला समुद्री दिवसको अवसरमा महिला नाविकहरूको अदम्य साहसलाई सलाम गर्नुभएको छ। सोसियल मिडियामा पोस्ट गर्दै श्री सोनोवालले नीतिगत सुधारका कारण भारतमा महिला नाविकहरूको संख्या निरन्तर बढ़िरहेको बताउनुभयो। नारी शक्तिले देशको विकास र विश्वव्यापी समुद्री क्षेत्रलाई उज्यालो समावेशी भविष्यतर्फ जोड्याइरहेको उहाँले बताउनुभयो। उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा आज बिहान भएको वाहन दुर्घटनामा 9 जनाको मृत्यु भएको छ। ट्रक अगाडिबाट आउँदै गरेको भ्यानसँग ठोकिँदा दुर्घटना भएको हो। भ्यानमा 2 महिलासहित 10 जना सवार थिए। जिल्ला मुख्यालयबाट 40 किलोमिटर टाढा पर्ने पिलिभित बस्ती राजमार्गको अदालिसपुर गाउँ नजिकै यो दुर्घटना भएको हो। पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो। ठक्करपछि ट्रक चालक फरार रहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लखिमपुर खिरीमा सड़क दुर्घटनामा परिज्यान गुमाएकोमा दुःख व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले यस दुर्घटनामा आफ्नो प्रियजन गुमाएका परिवारजनहरूप्रति समवेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परिज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले प्रत्येक मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येकको परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। पश्चिम बंगाल सरकार मन्त्रीमण्डलले राज्य सरकार विभिन्न सरकारी बोर्ड संस्थान र अन्य सरकारी सहायता प्राप्त निकाय र विद्यालयका कर्मचारीहरूका लागि 7 वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री परिषदले आज एक महत्वपूर्ण निर्णयमा राज्य सरकारको सूचना तथा सांस्कृतिक मामला विभाग तथा अल्पसंख्यक र मद्रासाका विभिन्न प्रत्यक्ष लाभ स्थानान्तरण आगामी जुन महिनाको पहिलो दिनदेखि रोक्न सैद्धान्तिक स्वीकृति दिएको छ। यी विभागहरू अन्तर्गतका छात्रवृत्ति योजनाहरू जारी रहनेछन्। राज्य सरकारले महिलाका लागि छोटो तथा लामो दूरीको निशुल्क यातायात सुविधालाई पनि स्वीकृति दिएको छ। 1 जुनदेखि राज्यका महिलाहरूका लागि अन्नपूर्ण योजना शुरू हुनेछ, जस अन्तर्गत 3,000 रुपियाँ प्रत्यक्ष लाभ स्थानान्तरणको माध्यमबाट हस्तान्तरण गरिनेछ। कलकत्ता उच्च अदालतको फैसलापछि राज्य सरकारले बंगालका लागि अन्य पछाडिएको वर्गको नयाँ सूची तयार गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषद बैठक बसिएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सार्वजनिक परिवहन र इन्धन संरक्षणलाई बढावा दिन मेरा भारत मेरा योगदान अभियानको एक भागको रूपमा आज मेट्रो यात्रा गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबैलाई सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्न अपील गर्नुभयो। श्रीमती गुप्ताले भन्नुभयो, सरकारले सार्वजनिक यातायातमा कुनै पनि असुविधा रोक्न र अन्तिम माइल सम्पर्कमा सुधार सुनिश्चित गर्न सबै प्रयास गरिरहेका छन्। केरलममा काँग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ यूडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गरेको छ। नवनियुक्त मन्त्रीहरूलाई राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराउनुभयो। नयाँ सरकारमा रहेका वरिष्ठ नेताहरूमा पूर्व विपक्षी दल केपीसीसीका पूर्व अध्यक्ष रमेश चेन्नीथला, केपीसीसीका वर्तमान अध्यक्ष सोनी जोसेफ सामेल छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले भीडी सतीशनलाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले केरलमको नयाँ सरकारलाई राज्यका जनताको आकांक्षाहरू पूरा गर्न हर सम्भव सहयोगको आश्वासन दिन्छ। चीनको ग्वान्सी क्षेत्रमा आज बिहान गएको 5.2 तीव्रताको भूकम्पमा परि 2 जनाको मृत्यु हुनका साथै अन्य 4 जना घाइते भएका छन्। लिउ जौ सहरबाट 7,000 भन्दा अधिक मानिसहरूलाई उद्धार गरिएको छ। लिउ जिउ र वरपरका क्षेत्रमा सड़क र रेल सेवा अवरुद्ध भएको छ। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद बीच आज साँझ 7:30 प्रतिस्पर्धा हुँदैछ। उक्त खेल हैदराबादको एमए चिदम्बरम स्टेडियममा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तीसगढको राजधानी रायपुरमा आयोजित एक राज्यस्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ र केरलममा कांग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ यूडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 मा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: अब प्रस्तुत छ समसामयिक समीक्ष अनुवादक तथा वाचक भूपेन्द्र शर्मा. विषय छ भारत नेदरल्यान्ड सम्बन्धमा प्रगति. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. प्रधानमन्त्री नरेन्द्र मोदीले 15 मईदेखि 17 मई 2026 नेदरल्यान्ड्सको भ्रमण गर्नुभयो. प्रधानमन्त्रीको नेदरल्यान्ड्सको यो दोस्रो भ्रमण हो. यसअघि प्रधानमन्त्री मोदीले वर्ष 2017 नेदरल्यान्डको भ्रमण गर्नुभएको थियो. यो भ्रमण दुई देश माझ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण मोडमा भएको छ. विगत केही वर्षहरूमा व्यापार, लगानी र जल, कृषि र स्वास्थ्यका साथै आम नागरिक बीचको सम्बन्धका परम्परागत क्षेत्रहरू, जल, कृषि र स्वास्थ्यका क्षेत्रहरूमा भारत नेदरल्यान्ड साझेदारी निकै गहिरो भएको छ. हालैका वर्षहरूमा प्रविधि, नवीनता, रक्षा, सुरक्षा, नवीकरणीय ऊर्जा, शिक्षा र समुद्री क्षेत्रमा सहयोग विस्तार भएको छ. दुवै पक्षले हालै सेमिकन्डक्टर र क्रिटिकल इमर्जिङ टेक्नोलोजीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्. भारतका शीर्ष टेक्नोलोजी संस्थानहरू जस्तै आइआइटी र नेदरल्यान्डका संस्थानहरू, उद्योगद्वारा समर्थित संस्थानहरू बीच स्थानगत सहकार्य पनि छ. नेदरल्यान्ड्स युरोपियन युनियनको सबैभन्दा ठूलो लगानीकर्ता हो र भारतमा समग्रमा चौथो ठूलो लगानीकर्ता हो, जसको कुल लगानी मात्र 55 अरब डलर भन्दा बढी छ. विशेष गरी निर्यातको लागि युरोपियन युनियनमा भारतको सबैभन्दा ठूलो व्यापार साझेदारहरूमध्ये नेदरल्यान्ड एक हो. नेदरल्यान्ड्स भारतीय निर्यातको तेस्रो ठूलो गन्तव्य हो. प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो. उहाँलाई स्वागत गर्न डच सङ्गीतकारहरूले शास्त्रीय भारतीय सङ्गीत प्रस्तुत गरेका थिए भने भारतीय समुदायका सदस्यहरूले उहाँको स्वागत गर्न गर्व नृत्य प्रस्तुत गरेका थिए. प्रधानमन्त्री नरेन्द्र मोदी हेगमा आयोजित भारतीय समुदायको स्वागत समारोहमा सहभागी हुनुभयो. नेदरल्यान्ड्स स्थित भारतीय डायस्पोरा र भारतका मित्रहरूको ठूलो भेलाले उहाँलाई न्यानो स्वागत गर्यो. सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले उत्साहजनक र न्यानो स्वागतका लागि प्रशंसा व्यक्त गर्नुभयो. उहाँले डच समाजमा भारतीय डायस्पोराको योगदान र भारत र नेदरल्यान्ड बीच मित्रताको जीवित सेतुको रूपमा काम गरेकोमा प्रशंसा गर्नुभयो. उहाँले भारतसँग सुरिनामी हिन्दुस्तानी समुदायको गहिरो र स्थायी ऐतिहासिक सम्बन्धको पनि स्मरण गर्नुभयो र उनीहरूको समृद्ध सांस्कृतिक विरासतलाई पुस्तौंदेखि संरक्षण र उत्सव मनाउन उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो. प्रधानमन्त्री मोदीले प्रकाश पार्नुभयो कि प्रौद्योगिकी क्षेत्रमा ठूलो संख्यामा भारतीय पेशेवरहरू र डच विश्वविद्यालयमा भारतीय विद्यार्थीहरूको बढ्दो संख्या, विशेष गरी नवीनता सञ्चालित क्षेत्रहरूमा दुई देशहरू बीचको समकालीन साझेदारीलाई बलियो बनाइरहेको छ. उहाँले खेलकुद सम्बन्धहरू, विशेष गरी क्रिकेट र हकीले दुई देश बीचको जनस्तरको घनिष्ठ सम्बन्धमा नयाँ जीवन्तता ल्याइरहेको उल्लेख गर्नुभयो. प्रधानमन्त्री मोदीले नेदरल्यान्डसँग द्विपक्षीय सहयोग निरन्तर विस्तार भइरहेको र प्राविधिक र नवीनता प्रमुख क्षेत्रका रूपमा देखा परेको बताउनुभयो. उहाँले दुई देशहरू बीचको बलियो र बढ्दो व्यापार र आर्थिक सम्बन्धलाई जोड दिनुभयो. नेदरल्यान्ड्स युरोपमा भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्यहरूमध्ये एक हो. उहाँले भन्नुभयो, भारत युरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले दुवै पक्षका लागि नयाँ अवसरहरू खोल्नेछ. प्रधानमन्त्रीले 2047 सम्ममा विकसित देश विकसित भारत बनाउनका लागि भारतमा भइरहेको विकास र प्रगतिको बारेमा प्रकाश पार्नुभयो. उहाँले पूर्वाधार निर्माण, स्वच्छ ऊर्जा र डिजिटल प्रणालीमा व्यापक प्रगतिको माध्यमबाट भारतमा चलिरहेको रूपान्तरणको मात्रा र गतिलाई उल्लेख गर्नुभयो. उहाँले जोड दिनुहुँदै भन्नुभयो, भारतले आत्मविश्वासको साथ आफ्नो भविष्य निर्माण गरिरहेको छ, जबकि विश्वव्यापी वृद्धि र समृद्धिमा योगदान पुर्याइरहेको छ. प्रधानमन्त्री मोदीले भारत सरकार विदेशमा बस्ने प्रत्येक भारतीयको पछाडि दृढतापूर्वक उभिएको र उनीहरूको कल्याणको लागि प्रतिबद्ध रहेको बताउनुभयो. उहाँले
1: आकाशवाणी सिलीगुडी অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 711 kHz এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে. শুরু হচ্ছে গান পরম্পরা অনুষ্ঠান. গান পরম্পরা অনুষ্ঠানে এখন শুনবেন আপনারা খেয়াল, পরিবেশনায় বিদুষী ধন্দুতাই কুলকার্ণি, রাগ সুহা, এবং তারপর শুনবেন মিতালী বন্দ্যোপাধ্যায়ের কণ্ঠে গৌর সারঙ্গ।

0: खोटाङ हो। प्रादेशिक समाचार सारण मगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बंगाल सरकार सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रीमण्डलको बैठकमा कैयन महत्वपूर्ण फैसला। राज्य सरकारले सरकारी नोकरीमा प्रवेशका लागि अधिकतम कार्यालयहरूमा पुनः रोजगारी वा सेवा विस्तारमा रहेका सेवानिवृत्त कर्मचारीहरूको नियुक्ति तत्काल प्रभावले समाप्त गरेको छ। राज्यको सीमावर्ती क्षेत्रलाई सुदृढ र सुव्यवस्थित बनाउन आज दार्जीलिङ जिल्ला पुलिस अधीक्षक नेतृत्वमा सबै सरकारी निकाय सेना अधिकारीहरूलाई लिएर एक समीक्षा बैठकको आयोजना गरियो। कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव सम्पन्न भएको छ। कालेबुङलाई पूर्ण जिल्लाको रूपमा चाँडै विकसित गरिनेछ अनि मौसम विभागले कुचबिहार, अलिपुरद्वार, जलपाइगुडी अनि दक्षिण दिनाजपुर जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालमा भाजपा सरकारले आज महत्वपूर्ण मन्त्रीमण्डलको बैठक सम्पन्न गर्यो। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा सम्पन्न आजको यस बैठकमा राज्यका सरकारी कर्मचारीहरूको पक्षमा ऐतिहासिक निर्णय लिँदै सातौं वेतन आयोगलाई राज्यमा लागू गर्ने मंजूरी दियो। भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा राज्यका कर्मचारीहरूलाई सातौं वेतन आयोगलाई लागू गरिने वाचा गरेको थियो। यस निर्णयले राज्यका कर्मचारीहरूको वेतन अर्को महत्वपूर्ण निर्णय लिँदै धार्मिक आधारमा प्रदान गरिने भत्ताहरू अथवा योजनाहरूलाई तत्काल प्रभावले निलम्बन गरिएको छ। यसमा इमाम वा पुजारी भत्ता, मद्रासालाई दिने अनुचित धन आदिलाई बन्द गरिएको छ। यसरी नै राज्यकी महिलाहरूका लागि दूरगामी निर्णयमा 1 जुनदेखि प्रति महिना 3,000 रुपियाँ दिने तथा सबै महिलाहरूलाई राज्यको सरकारी बसहरूमा निशुल्क यात्रा गर्ने प्रस्तावलाई मंजूरी दिएको छ। केन्द्र सरकारको आयुष्मान भारत योजनालाई राज्यमा लागू गर्ने मंजूरी पनि मन्त्रीमण्डलले दिएको छ। अर्को महत्वपूर्ण निर्णयमा आईएएस र आईपीएस अधिकारीहरूलाई अब उसो केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागिता गर्न सक्नेछ। अर्को महत्वपूर्ण निर्णयमा आजदेखि राज्यमा भारतीय न्याय संहिता बीएनएस लागू गरिएको छ। यस उपरान्त राज्यमा टीएमसी शासनकालमा मारिएका 321 भाजपा कार्यकर्ताहरूको परिवारको जिम्मेवारी राज्यले भाजपाले सरकारले उठाउने निर्णय गरेको छ। मन्त्रीमण्डलको बैठकपछि महिला तथा बाल विकास मन्त्री अग्निमित्र पलले पत्रकार सम्मेलनमा विस्तृत रूपमा जानकारी दिनुभयो।
1: पुलिस लोग इंजोर्ड होगा और पुलिस मंत्री एसी रूम में बैठ के देखेगा। ये सब दिन होती पास्ट इज पास्ट, छोड़ दीजिए। अभी गुंडागर्दी बंगाल में खत्म, जीरो टॉलरेंस। मैं ऑन स्पॉट आकर उनको सर मुलाकात किया, नहीं बुला के बात। ये मैसेज जो उपद्रवी है उनको भी ये मैसेज चला जाना चाहिए।
2: अन्नपूर्णा योजना स्कीम अंडर विमेन and Child Development and Social Welfare Department at the rate of 3,000 per month with effect from 1st of June 2026. In principle, approval of the scheme for free transportation for women of the state of West Bengal in all state-run buses of West Bengal with effect from 1st of June 2026. Constitution of 7-state pay commission for revision of pay structure of state government employees and employees of statutory bodies, boards, corporations, local bodies, educational institutions, etc. Discontinuation of schemes for assistance based on religious categorization under INCA and MA and ME department. Revision of state of reservation for the other backward classes in the services and posts under the government of West Bengal as per the judgment of Division Bench of Honorable High Court at Calcutta dated 22nd of May 2024 in WPO 60 of 2011 and connected. Reapplication is not required. Jara Jara Lokhi Bhandar Peten Tadiri Naam Abar Kore Annapurnar Bhandar Jis Naam Gulo Transfer Hoye Jabe Scheme.
0: बैठकमा मन्त्रीहरू दिलीप घोष, अग्निमित्र पल, अशोक कृतिनिया, सुकान्त मजुमदार र निशित प्रमाणिक उपस्थित थिए। यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले अवैध अतिक्रमणहरूलाई हटाउने कार्य जारी रहने तथा यसको विरोधमा बंगाल बन्द गरेर डुंगामुढा गर्नेहरू विरूद्ध कड़ा कार्यवाही गरिने चेतावनी पनि दिनुभयो।
1: पुलिस लोग इंजर्ड होगा और पुलिस मंत्री एसी रूम में बैठ के देखेगा। ये सब दिन होती पास्ट इज पास्ट, छोड़ दीजिए। अभी गुंडागर्दी बंगाल में खत्म, जीरो टॉलरेंस। मैं ऑन स्पॉट आकर उनको साथ मुलाकात किया, नहीं बुला के बात। ये मैसेज जो उपद्रवी है उनको भी ये मैसेज चला जाना चाहिए कि ये सरकार अपने कार्रवाई करेगा। ये सरकार देखना है सोचना है में नहीं।
0: आज आयोजित एक अर्को कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, सीबीएसई, मद्रासा बोर्ड आदिमा राम्रो अंकले सफल विद्यार्थीहरूलाई श्री शुभेन्दु अधिकारीले सम्बर्धना गर्नु। प्राथमिकतामा राख्दै आफ्नो क्षेत्रका जनताको सेवा गर्नुपर्छ भन्ने मुख्यमन्त्रीले स्पष्ट सन्देश दिनुभएको छ। अर्को घटनाक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले आजदेखि जनता दरबार शुरू गर्नुभएको छ। जनताको समस्या सुन्न र समाधान गर्न प्रत्येक सोमबारको दिन कलकत्ताको सल्ट लेक स्थित उहाँको कार्यालयमा बिहान 9:30 11 बजीसम्म उहाँले जनता दरबारमा जनसुनवाई गर्नुहुनेछ। पश्चिम बंगालको शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको भारतीय जनता पार्टी सरकारले सरकारी नोकरीमा प्रवेशका लागि अधिकतम उमेर सीमा बढ़ाएको छ, जसमा समूह ए पदमा भर्नका लागि अधिकतम उमेर सीमा 41 वर्ष तोकिएको छ। यस्तै समूह बी पदका लागि यो सीमा बढ़ाएर 44 वर्ष पुर्याएको छ भने समूह सी र डी पदका लागि अधिकतम उमेर सीमा अब 45 वर्ष कायम गरिएको छ। यसैबीच सरकारले जहाँ अधिकतम उमेर सीमा पहिले नै लागू छ त्यहाँ वर्तमान नियमहरू जारी रहने बताएको छ। महत्वपूर्ण कुरा के छ भने गैर लोक सेवा आयोग भर्तीहरू, जसमा राज्य उपक्रमहरू, सरकारी कम्पनीहरू र स्थानीय स्वशासित निकायहरू समावेश छन्। राज्यको अपराध अन्वेषण विभागले 2021 पश्चिम बंगाल विधानसभा चुनावपछि भएको हिंसासँग सम्बन्धित मुद्दाहरूमा नयाँ कार्यवाही शुरू गरेको छ। सीआईडी अधिकारीहरू अनुसार अहिलेसम्म 458 नयाँ अनुसन्धान शुरू गरिएको छ र 181 नयाँ एफआईआर दर्ता गरिएको छ भने 59 मुद्दाहरू पुनः खोलिएको छ। सीआईडीका एक वरिष्ठ अधिकारीका अनुसार चुनावपछिको हिंसाको बारेमा प्राप्त शिकायतहरूको आधारमा कानूनी कार्यवाही भइरहेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै

0: हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले आज एक आदेश जारी गर्दै विभिन्न कार्यालयहरूमा पुनः रोजगारी वा सेवा विस्तारमा रहेका रिटायर्ड कर्मचारीहरूको नियुक्ति तत्काल प्रभावले समाप्त गरेको छ।
3: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सचिवालय लालकोठी दार्जीलिङबाट जारी एक आदेश अनुसार 60 वर्ष उमेर पुगिसकेका र पुनः नियुक्ति भएका अधिकारी र कर्मचारीहरूको सेवालाई समाप्त गर्ने निर्णय लिएको बताइएको छ। यो आदेश पश्चिम बंगाल सरकारको होम एन्ड हिल अफेयर्स डिपार्टमेन्टबाट आएको हालैको निर्देशसँग मेल खाने गरी जारी गरिएको हो। समाप्त गरिएका पदहरूमा एक्जिक्युटिभ इन्जिनियर कालेबुङ, अलगढा, बिजनबारी, दार्जीलिङ इन्जिनियरिङ डिभिजन, एसिस्टेन्ट इन्जिनियर, प्रोग्राम म्यानेजर, इन्फर्मेसन एन्ड कल्चरल एफेयर डिपार्टमेन्ट, अप्पर डिभिजन क्लर्क UDC र हेड क्लर्क PHE डिपार्टमेन्ट कालिम्पोङ तथा टुरिज्म डिपार्टमेन्ट इन्चार्ज मिरिक लगायतका पदहरू सामेल छन्। जीटीए सचिवालयले जारी गरेको आदेशमा रिटायर्ड कर्मचारीहरूको पुनः रोजगारी वा सेवा विस्तार सम्बन्धित नियुक्तिहरू तत्काल प्रभावले समाप्त गरिएको जनाइएको छ। यस निर्णयले जीटीए भित्र प्रशासनिक पुनर्संरचना र नयाँ नियुक्ति प्रक्रियामा गति ल्याउने अपेक्षा गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगाल सरकार परिवर्तन सँगसँगै राज्यको सीमावर्ती क्षेत्रलाई सुदृढ र सुव्यवस्थित बनाउन मुख्यमन्त्रीको आदेश अनुसार आज दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रतीक्षा झारखडियाको नेतृत्वमा सबै सरकारी निकाय सेनाका अधिकारीहरूलाई लिएर एक समीक्षा बैठकको आयोजना गरियो। पहिलो पटक भएको यस बैठकको उद्देश्य विशेष नेपाल भारत सीमा क्षेत्रमा भइरहेको तस्करी, देह व्यापार, अवैध कारोबार, नशालु पदार्थको कारोबार, सीमा सुरक्षा अनि अन्य विषयमा व्यापक छलफल साथै जानकारी एकत्र गर्न रहेको थियो। मुख्यमन्त्रीको आदेश बमोजिम प्रत्येक 2 महिनाको अवधिमा गरिने यस प्रकारको आदान प्रदान बैठकले सबै सरकारी साथै गैर सरकारी निकायहरूको जानकारी अनुरूप सीमा क्षेत्रमा भइरहने अवैध कारोबार साथै घुसपैठ रोकथाम गर्न भरपूर मदत मिल्ने दार्जीलिङ पुलिस अधीक्षकले बताउनुभयो भने भारत नेपाल सीमा क्षेत्रमा अब उसो अवैध कार्यहरू भएको पाइएमा कडा कानूनी कार्यवाही गरिने उहाँले बताउनुभयो।
4: और बेसिकली ये मल्टी एजेंसी कोऑर्डिनेशन मीटिंग थी रिगार्डिंग नेपाल बॉर्डर। तो नेपाल बॉर्डर पे हमारी जितनी एजेंसीज है, SSP मैन करती है, SSP की 3 बटालियन है, 8th बटालियन, 41st बटालियन, ये थे आर्मी की तरफ से, मिलिट्री इंटेलिजेंस से थे, SIB से थे, DIB से थे, हमारी स्टेट IB से थे, कंसर्न OCICs थे, कस्टम्स से लोग थे, FRRO ऑफिस से थे, सब लेवल पे लोग थे। और इससे आज हमने बहुत अच्छा फ्रूटफुल मीटिंग हुआ है। हमारे जो इश्यूज थे ड्रग्स स्मगलिंग से लेके कैटल स्मगलिंग, लिकर स्मगलिंग से लेके ट्रैफिकिंग ऑफ ह्यूमन, स्पेसिफिकली माइनर गर्ल्स, डुअल सिटीजनशिप, कुछ लोग नेपाल का भी सिटीजनशिप मतलब वोटर आई डी कार्ड रखते हैं, इंडिया का भी रखते हैं, तो इस टाइप के बहुत इश्यूज हैं इंटेलिजेंस कलेक्शन से रिलेटेड। तो हमने ये डिस्कस किया और अब ये मीटिंग्स हम 2 महीने में एक बार करेंगे और OCIC लेवल्स पर हर मंथली मीटिंग।
0: नयाँ सरकार गठन भएपछि जनसरोकारको योजना र सरकारको नीति तथा सहुलियत जनजनसम्म पुर्याउन सबसे दूर सबसे पहिले पहल आरम्भ गरिएको छ। यता कालेबुङ जिल्लामा पनि पहिलो चरणमा सुदूरवर्ती ग्राम पञ्चायतहरूमा पहल आरम्भ गरिएको जिल्ला प्रशासनद्वारा जनाएको छ। कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव सम्पन्न भएको छ। पार्टीका उम्मेद्वार भरत छेत्रीले जित हासिल गरेपछि आज विधायक भरत छेत्रीद्वारा मतदाताहरूलाई आभार व्यक्त गर्न विजय जुलुसको आयोजना गरियो।

0: हिल्स तृणमूल कांग्रेस जिल्ला अध्यक्ष शान्त छेत्रीलाई पठाएको जानकारी प्राप्त भएको छ। कुचबिहारमा तृणमूलका एक प्रभावशाली नेताको पक्राउले राजनीतिक हलचल मचिएको छ। जानकारी अनुसार तृणमूल कांग्रेसका कुचबिहार बी ब्लकका अध्यक्ष अब्दुल कादिरलाई पुलिसले आज बिहान पक्राउ गरेको छ। आरोपीलाई दिउँसो पक्राउ गरिएको तथा थप कार्यवाही शुरू गरेको पुलिसले जनाएको छ। उत्तर बंगालका केही जिल्लाहरूमा अचानक आएको मौसम परिवर्तनसँगै विभागले प्रशासनलाई सतर्क रहन र सावधानी अपनाउन सुझाव दिएको छ। मौसम विभागका अनुसार कुचबिहार, अलिपुरद्वार, जलपाइगुडी अनि दक्षिण दिनाजपुर जिल्लामा अरेन्ज अलर्ट जारी गरिएको छ। यस जिल्लाहरूमा मेघगर्जनको साथ हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यो अवधि 40-50 किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्ने सम्भावना छ। यसको साथमा दार्जीलिङ जिल्ला, कालिम्पोङ जिल्ला र उत्तरी दिनाजपुर जिल्लाका केही भागहरूमा पनि यलो अलर्ट जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रीमण्डलको बैठकमा कैयन महत्वपूर्ण फैसला। राज्य सरकारले सरकारी नोकरीमा प्रवेशका लागि अधिकतम उमेर सीमा बढ़ाएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज एक आदेश जारी गर्दै विभिन्न कार्यालयहरूमा पुनः रोजगारी वा सेवा विस्तारमा रहेका सेवानिवृत्त कर्मचारीहरूको लागि नियुक्ति तत्काल प्रभावले समाप्त गरेको छ। राज्यको सीमावर्ती क्षेत्रलाई सुदृढ र सुव्यवस्थित बनाउन आज दार्जीलिङ जिल्ला पुलिस अधीक्षक नेतृत्वमा सबै सरकारी निकाय सेनाका अधिकारीहरूलाई लिएर एक समीक्षा बैठकको आयोजना गरियो। कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव सम्पन्न भएको छ अनि मौसम विभागले कुचबिहार, अलिपुरद्वार, जलपाइगुडी अनि दक्षिण दिनाजपुर जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी सिलीगुड़ी अनुष्ठान प्रचारित होच्छे 711 किलोहर्ट्ज एवं न्यूज ऑन AIR एपे। एखन शुनबेन हिंदी छायाछबिर गानेर अनुष्ठान। प्रथम गानटी शुनबेन उदित नारायणेर कण्ठे, छायाछबि अग्निपथ।

0: समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचार। लिखिमपुर खिरी सड़क दुर्घटना प्रति राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री द्वारा दुःख व्यक्त। प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग द्विपक्षीय भेटवार्ता। गृहमन्त्री अमित शाह द्वारा डायल 112 आपतकालीन सेवा सवारी शुभारम्भ। रक्षा मन्त्री राजनाथ सिंह भेटनाम र दक्षिण कोरियाको भ्रमणमा। अनि पश्चिम बंगालमा सातौं वेतन आयोग गठनको सिद्धान्त स्वीकृति। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लिखिमपुर खिरीमा भएको सड़क दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मूले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उपराष्ट्रपतिले पनि शोक व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यको लाभको प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई 2-2 लाख रूपियाँ तथा घाइतेलाई 50,000 रूपियाँ राहत दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्लोमा नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। बहुराष्ट्रीय भ्रमणका क्रममा नर्वे पुग्नुभएका प्रधानमन्त्री मोदीलाई त्यहाँ भारतीय समुदायले स्वागत गरेका थिए। यो उहाँको नर्वेको पहिलो भ्रमण हो भने भारतबाट 43 वर्षपछि भएको पहिलो प्रधानमन्त्री स्तरीय भ्रमण पनि हो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नर्वेका राजा हेरल्ड फिफ्थ र रानी सोनाजसँग भेट गर्नुका साथै भारत नर्वे व्यापार तथा अनुसन्धान सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणमा स्वच्छ प्रविधि, हरित ऊर्जा, व्यापार, लगानी तथा समुद्री अर्थतन्त्र जस्ता विषयमा विशेष छलफल हुने बताइएको छ। उहाँले थप भन्नुभएको छ,
1: नर्वे की यात्रा करके मुझे बहुत खुशी हो रही है। यह देश नेचर और ह्यूमन प्रोग्रेस के बीच हार्मनी का एक सुंदर उदाहरण है। सबसे पहले मैं प्रधानमंत्री जी का इस आत्मीयता भरे स्वागत के लिए हृदय से आभार व्यक्त करता हूं और कल नॉर्वे के कॉन्स्टिट्यूशन डे के महत्वपूर्ण अवसर पर मैं विश्व के सबसे बड़े लोकतंत्र की ओर से नॉर्वे जैसे सुदृढ़ और जीवंत लोकतंत्र की यहां की जनता को हार्दिक शुभकामनाएं देता हूं।
0: केन्द्रीय गृहमन्त्री अमित शाहले आज रोहिपुरमा अति आधुनिक डायल 112 आपतकालीन सेवा सवारी तथा फोरेन्सिक मोबाइल भ्यानहरूको शुभारम्भ गर्नुभएको छ। यसअघि छत्तीसगढ़का 16 जिल्लामा मात्र उपलब्ध सेवा अब सबै 33 जिल्लामा विस्तार गरिएको छ। सेवामा कृत्रिम बुद्धिमत्ता

0: आधारित लोकेशन ट्र्याकिङ प्रविधि पनि जोडिएको छ, जसले आपतकालीन अवस्थामा रहेका व्यक्तिको स्थान पहिचान गर्न सहयोग गर्नेछ। महिलाको सुरक्षालाई प्राथमिकता दिँदै प्यानिक बटन सहित विशेष निगरानी सुविधा पनि थपिएको छ। राज्यभर सञ्चालनका लागि 400 आपतकालीन सवारी, 33 निगरानी सवारी र 60 राजमार्ग गसित सवारी आज परिचालन गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंह आज दुई देशीय भ्रमणका लागि भियतनाम र दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले राज्य सहकार्य समुद्री सुरक्षा तथा इण्डो पेसिफिक क्षेत्रमा शान्ति र स्थायित्वको विषयमा छलफल गर्नुहुनेछ। भियतनाममा उहाँले त्यहाँका रक्षा मन्त्री फेन वेन गिङसँग भेटवार्ता गर्नुहुनेछ भने दक्षिण कोरियामा रक्षा मन्त्री एनग्यू ब्याकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। पश्चिम बंगाल मन्त्री परिषदले राज्य सहकार्य कर्मचारीका लागि 7 वेतन आयोग गठन गर्ने सिद्धान्त स्वीकृति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा नवनामनमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि मन्त्री अग्निमित्र पलले जुन 1 देखि केही प्रत्यक्ष लाभ हस्तान्तरण योजना बन्द गरिने तर छात्रवृत्ति योजना भने जारी रहने जानकारी दिनुभयो। राज्य सरकारले महिलाका लागि निशुल्क यातायात सुविधा र अन्नपूर्ण भण्डार योजना पनि घोषणा गरेको छ। यस योजना अन्तर्गत योग्य महिलालाई प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 3,000 रूपियाँ प्रदान गरिनेछ। सरकारले पश्चिम एसियामा जारी संकटका बीच पनि भारतमा पेट्रोल, डिजेल, एलपीजी र प्राकृतिक ग्यासको पर्याप्त रहेको जानकारी दिएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशभर रिफाइनरीहरू सामान्य रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले अफवाहका कारण केही स्थानमा एलपीजीको अत्याधिक खरिद देखिए पनि कुनै पनि वितरण केन्द्रमा ग्यास अभाव नभएको स्पष्ट पार्नुभयो। पछिल्ला 4 दिनमा देशभर 1,72,000 घरेलु ग्यास सिलिण्डर वितरण गरिएको जानकारी पनि उहाँले दिनुभयो। यसैबीच रसायन तथा मल मन्त्रालयकी संयुक्त सचिव अर्पणा शर्माले खरिफ सिजनका लागि आवश्यक मलको 50% भन्दा बढी उपलब्ध रहेको बताउनुभयो। विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम महाजनले इरानबाट 2,551 भारतीय नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चित बीच पनि भारत तीव्र गतिमा अघि बढ़िरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइट शुभारम्भ गर्दै उहाँले विकसित भारत 2047 लक्ष्य हासिल गर्न भारतलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो। उहाँले भारतको अर्थतन्त्र र निर्यात दुवै बढ़िरहेको उल्लेख गर्दै यस वर्ष निर्यात करिब 863 अरब डलर पुगेको जानकारी दिनुभयो। साथै चालु आर्थिक वर्षमा 1 ट्रिलियन डलर निर्यात गर्ने लक्ष्य रहेको पनि बताउनुभयो। मन्त्री गोयलले भारत व्यापार महोत्सवको उद्देश्य स्वदेशी व्यापार प्रवर्धन गर्नु रहेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: भारतका बनावा सामान, भारत से देवी सेवाएं और अधिक तेजी से आगे बढ़े। हम संतुष्ट ना हो कि हम विश्व की सबसे तेज गति से आगे बढ़ने वाली अर्थव्यवस्था है, कभी संतुष्ट ना हो और आगे बढ़ा छलांग लेने की सोच और क्या कर सकते हैं उसके लिए पूरे समय हमें सोचते रहना पड़ेगा, काम करते रहना पड़ेगा, नई चीजों को आगे लेके जाना।
0: केंद्रीय स्वास्थ्य तथा परिवार कल्याण मंत्री जगत प्रकाश नड्डाले स्विट्जरलैंड को जनेवा में आयोजित 79 विश्व स्वास्थ्य सभाका क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडोनोम घेब्रेससँग भेटवार्ता गर्नुभएको छ। भेटमा मन्त्री नड्डाले आयुष्मान भारत डिजिटल अभियान, आयुष्मान आरोग्य मन्दिर, परम्परागत चिकित्सा, कृत्रिम बुद्धिमत्ता आधारित जन स्वास्थ्य सेवा तथा क्षयरोग उन्मूलन अभियान बारे जानकारी दिनुभएको थियो। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले भारतको स्वास्थ्य क्षेत्रमा भएको सुधार तथा विश्व स्वास्थ्य सहकार्यमा भारतको भूमिका